0: سليماني ومع جماعة الأحرار سنة أغي أحرار مولي سيد الميدو خيام المستاذ يومر كالسيد الميدو صبور كسر عدلي ما سر زمان إلى هو بريمو قسام يو عبد الهادي يو شدي أغا جانان الميدو يو شدي عمر فاروق الميدو عبد الهادي محمود دي مستشفير راو خد مرشد جانان شعر أغي وكورا بان والزول أغا عمر فاروق بان نجم أغا بيامان جداش منتد أبو وزكي دي دي عبد الهادي البلد ودي باكستان هذا تبع جهوره سيئه التعمير وانتهو فعاد النور خلق المزدران وده شيء في الزمت وتعطونه سيئه بي عبد الحادير أولي ووزجستان ما دك لاش
1: कराचीअ में रेंजर्स जे कैंप ते हमलो कंदड़ कलादम जमायत अल अहरार जे गिरफ़्तार ज़ख़्मी दहशतगर्द जा छिरकाईंदड़ इनकशाफ़ रेंजर्स जे कैंप ते हमले में मुलविस दहशतगर्द उस्मान एतिराफ़ी बयान में चयो आहे त हू सत ॾींहं अॻु अफ़ग़ानिस्तान जे शहर जलालाबाद खां बाजोड़ वासी शख़्स अब्दुल हादीअ वटि आयो खेन हिकु ज़हरे तमीर इमारत में तरसायो वियो जिते ॿिया मज़दूर बि तरसियल हुया दहशतगर्द अब्दुल हादी हमले लाइ खेन हथियार ॾिना मूसां टे साथी हुआ जिन में अब्दुल हादी जाना ऐं उमर फारूक शामिल हुआ मूसां गॾु आयल दहशतगर्द अब्दुल हादी मारिजी चुको आहे दहशतगर्द जाना पाकिस्तान रेंजर्स कैंप ते बम उछलायो भॼी रहियो होसि त मूंखे गोली लॻी ऐं किरी पयसि असां सभिनी खे अफ़ग़ानिस्तान में तबियत ॾिनी वई हुई